I'm going to go to the hospital.

Thank you.

पाउनु पर्यो नि

जानकारी का लागि कान्हुराम चौधरी 9800 53 75 र 9840 40 75 25।

0: श्रेष्ठ घटना आयो
1: हिन्दी सबै लागे सबै तपाईँ कैसी परिचित श्रेष्ठ हेर्न भेट्न विभिन्न किसिमका हिर्दे बारीका बिर बिजनहरू आइसकेको छ।
0: परिजात मासु खेती रोपन तोरी उन्नत जातमा मुरम्बी केराउ रोपल केराउ सिक्किम अर्किड केराउ चना राजमा बसिम घाँस गहुँ च्याउको बिउ आलुको बिउ रसुनको बिउ विभिन्न जातका तरकारीका बिउहरू
1: पशु पक्षीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका बच्चा कुखुराको दाना गाई भैँसीको दाना रासायनिक मलमा युरिया डिएपी पोटास जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोभेटमा पाइन्छ।
0: श्रेष्ठ श्रेष्ठ एग्रोभेट बासरी किसान चुकदेखि दक्षिण पुस्तकालयको पूर्व साइडमा
1: साथै विजया दशमी शुभ दीपावली र छठ पर्वको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग इष्टमित्र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।

खबर को सबै भन्दा शुरूमा संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएको प्रसंग संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि व्याकरण शुरू भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूलाई संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने

सक्दैन समृद्धिका लागि प्रदेश सरकारहरू बलियो बन्न जरुरी रहेको समेत सन्देश दिइएको छ। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकलका साझा अधिकारीहरू 9 वर्ष लागि सक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनादेश र जनअपेक्षा अनुसार सेवा प्रदान गर्न नसकेको समेत मुख्यमन्त्रीको गुनासो छ। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघीय कानून नबनाउँदा शिक्षा स्वास्थ्य निजामती कर्मचारी वन लगायतका कैयौं ऐन समेत

0: свои, вышла за возле тебя.
1: Слышь, слышь, нужно.

दुई तहकोलाई केही एकाउन्न वर्षीय धन्दा घटेलाई ज्वरो टाउको दुख्ने शरीर दुख्ने लक्षण देखा परेपछि श्रीनगरमा रहेको निजी अस्पतालमा परीक्षण गर्दा स्तरोत्तरित संक्रमण पुष्टि भयो। स्वास्थ्य अवस्था थप जटिल भएपछि उहाँलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो। उपचारका क्रममा नेपालगञ्जमा उहाँको मृत्यु भएपछि अहिले परिवार शोकमा छ।

0: नगरपालिकामा 28, बागसर नगरपालिकामा 100%, कपुरकोटमा 14, बनगाड़ कोपिन्टे नगरपालिकामा 8, कालीमाटीमा 2 र जिल्ला अस्पताल सुदेनमा 50 भन्दा बढी जनामा संक्रमण पुष्टि भएको छ। धर्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख के बहादुर बस्ने
1: सरदा सुभियान।

सिद्धान्त पछि अस्पतालका केही स्कूल ललितपुरबाट सञ्चालन कोशीमा डेङ्गीबाट हजार भन्दा बढी प्रभावित सदनमा झण्डै 900 प्रश्नोत्तरमाथिको अमेरिकी प्रतिबन्धको पूर्वपाते घोषणा विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव पर्न पर्ने दावी फ्रान्समा विद्यार्थी आन्दोलन छ र आइसिसी कमिटी विश्वको

जिंकावणी अतिशय विभिन्न तो ऐसे समुची भाई साहेब

मैंने बोले म परम्परागत पिछाडी नै प्रयोग गर्छु।

उसका बिहान सात बजेको नेपाली भाषाको हाम्रो सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा रेडियो पूर्वाधार एफएम बर्दियाबाट उत्पादित नेपाली भाषाको हाम्रो सन्देश बर्दियाको साथी एफएम राजापुर रेडियो हाकेमा जानकी कम्पनीका बाँकीबाट प्रसारण भइरहेको छ। हाम्रो सन्देश शुरू गरौं मुख्य मुख्य शीर्षकबाट। आन्तरिक राजस्व कार्यालयबाट दिने सेवा अब बाँसगढी नगरपालिकामा लिन सकिने। बाँसगढी नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि बीच शुभकामना आदान प्रदान। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न कानूनी अडचन हट्यो र काठमाडौँ उपत्यकाबाट घर फर्कनेहरूलाई टिकट पाउने सहज यात्रा गर्ने कष्टकर। आन्तरिक राजस्व कार्यालयबाट दिने सेवा अब बाँसगढी नगरपालिकामा लिन सकिने भएको छ। हिजो असोज 27 गते मंगलबार आन्तरिक राजस्व कार्यालय नेपाल र बाँसगढी नगरपालिकाको कार्यालय बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। आन्तरिक राजस्व कार्यालय नेपाल पार्टीको तर्फबाट पूर्ण प्रसाद नेपाल र बाँसगढी नगरपालिकाको तर्फबाट नगर उपप्रमुख इन्दिरा चौधरी र प्रमुख प्रशासकीय अधिकारी डाक्टर राजन छिमिरेले हस्ताक्षर गर्नुभएको हो। उक्त सम्झौता सँगै अबको केही दिनमै आन्तरिक राजस्व कार्यालयबाट प्रवाह हुने सेवाहरू यस कार्यालयबाट दिने भएको छ। उक्त सेवाबाट आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज जानुपर्ने झन्झट हट्नेछ। बाँसगढी नगरपालिकाभित्र बसोबास गर्ने नागरिकहरूले व्यक्तिगत स्थायी बिहान नम्बर जारी गर्ने नगरपालिकाभित्र ठेगाना भई दर्ता भएका व्यवसाय तथा निकायहरूलाई व्यवसायिक स्थायी प्यान नम्बर जारी गर्ने व्यक्तिगत व्यवसाय तथा निकायहरूको मूल्यहरू वृद्धि गर्नका लागि निवेदन दिएमा आवश्यक कागजात प्रदान गरी आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्ने र दर्ता प्रमाणपत्र उपलब्ध गराउने पालिकाभित्र अन्त शुल्क इजाजत पत्र लिनुपर्ने व्यवसाय सञ्चालन गर्ने व्यवसायहरूको नयाँ अन्त शुल्क इजाजत र नवीकरणका लागि आवश्यक कागजात पूरण गरी आन्तरिक राजस्व कार्यालयमा सिफारिस गरेर इजाजत पत्र उपलब्ध गराउने कर चुक्ता प्रमाण पत्र मात्रै आउने करदाताको आवश्यक कागजात पूरा भएमा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्ने र कर चुक्ता प्रमाण पत्र उपलब्ध गराउने त्यसै गरी करदाताको दर्ता सम्बन्धी विवरण संशोधन गर्नु परेमा करदाताले पेश गरेको कागजात तथा प्रमाण पत्र प्रदान गरी आवश्यक संशोधन गर्ने र आफूबाट सम्पादन हुन सकेमा नसकेमा आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्नेछ। स्थानीय तहको क्षेत्राधिकारभित्रका करदाताहरूलाई आयकर मूल्य अभिवृद्धि र अन्तर शुल्क लगायतका कर कानून र अवलम्बन गर्नुपर्ने प्रक्रियाहरूको सम्बन्धमा आवश्यक करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रमहरू उद्योग वाणिज्य सङ्घ एवं आन्तरिक राजस्व कार्यालयको समन्वयमा सहकार्यमा सञ्चालन गरिनेछ। बर्दियाका थारू बस्तीहरूमा आज भोलि सखियानाथको चहल पहल बढेको छ। दशैं शुरू भएसँगै थारू गाउँमा शुरू हुने सखियानाथ दशैं भरि नाच्ने गर्छन्। बाँसगढी नगरपालिका आठ रेशमपुर गाउँमा नाच शुरू भएको छ। नाच शुरू भएको वडा सदस्य सार्पी चौधरीले जानकारी दिनुभयो। मोहिनी सपना चौधरी, पचकिने तुलसी चौधरी, प्रथा मण्डरिया अग्वा मण्डरिया, राम प्रसाद चौधरी रहेका छन्। नाचमा लगभग 50 जना सहभागी भएर मटाङ राम कुमारी चौधरीको आँगनमा सख्या नाच नाच्ने गरिरहेका छन्। त्यसै गरी बेलुका विभाग पनि सख्या नाच शुरू भइसकेको टमनवा लक्ष्मी चौधरीले जानकारी दिनुभएको छ। बाँसगढी नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरू बीच शुभकामना आदान प्रदान सम्पन्न भएको छ। विजया दशमी, शिव दीपावली र छठ पर्वको

दशमा सुन्दै हामीले सबै वडाहरूलाई पशु र दुध उत्पादनको आधारमा हामीले चाहिँ गरेका छौँ। सबै वडाहरूलाई चाहिँ समान रूपमा नभएर चाहिँ खाना जहाँ पनि दुध उत्पादन भइरहेको छ र व्यवसायहरूमा चाहिँ पशुपालक कृषकहरू चाहिँ जहाँ पनि हुन्छ त्यो ठाउँमा चाहिँ बढी घाँस गरेको छ। प्रमुख रूपमा चाहिँ अब कम पशुहरू पशुपालन गर्नुभएको ठाउँहरूमा चाहिँ एउटा चाहिँ हाम्रो चाहिँ केही कम चाहिँ

डिवाइड करके खुली सके तर आठदेखि एघार गतेसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले देशभरको मुख्य धारमा धानमा छेकी पुर्याउँदा यात्रा भने कष्ट गरिरहेको छ। हामी बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देशको अन्त्यन्त्यमा आइपुगेका छौँ। हाम्रो सन्देश सक्नु अघि मुख्यमुखी सन्देश फेरि एकपटक आन्तरिक राजस्व कार्यालयबाट लिने सेवा अब बाँसगरी नगरपालिकामै लिन सकिने बाँसगरी नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि बीच शुभकामना आदान प्रदान भूमिहीन दलित सुकुमासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न कानुनी अडचन र काठमाडौँ उपत्यकाबाट घर फर्कनेहरूलाई टिकट सहज यात्रा पनि कष्टकर। अहिले 7 बजेको नेपाली भाषाको हाम्रो सन्देश यति नै। बेलुका 5 बजे मौसम बुलेटिन लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी कविशंकरलाई धन्यवाद दिँदै म

दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

Thank you.

Thank you.

Thank you.

छाई

0: गरी हाम्रा गाउँ कार्यक्रम रेडियो पूर्वाबाट प्रत्येक साताको बुधबार र शनिबार बिहान 7:30 बजे प्रसारण हुने गर्दछ। यो कार्यक्रममा हामी विभिन्न सरकारवाला निकायहरूसँग विशेष संसदीय विषयमा कुराकानी गर्ने गर्दछौँ र आज हामी बाँसकडीमा रहेको मकिपुर इलाका प्रहरीकाले बाँसकडीका प्रमुख प्रहरीक्षक परशुराम चौधरीसँग विशेष रूपमा अहिले दसैँ तिहार नसिकेसँगै शान्ति सुरक्षा र हाम्रो नगरपालिकामा शान्ति सुरक्षामा चाहिँका लागि सुरक्षा अधिकार कसरी भइरहेको छ भन्ने विषयमा छलफल कुराकानी गर्नका लागि म उहाँलाई दिन तयार गरिसकेको छु र उहाँ स्टुडियोमा आइसक्नु भएको छ। म उहाँलाई जिल्ला नगरी कार्यक्रममा स्वागत गर्न चाहन्छु। हजुर, कार्यक्रममा स्वागत छ। अब दसैँ हिजोदेखि हाम्रो खरानीमा बिग्रिसक्यो भन्न पनि त्यसलाई दसैँको एउटा विशेष शुभकामना दिन चाहन्छु र यहाँलाई हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छु।
1: सर्वप्रथम आउँदै गरेको विजय दशमी शुभमा पनि र छठ पर्व भक्तसम्म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई शुभकामना दिन चाहन्छु। र हाम्रो यो बाँसगढी नगरपालिकामा शान्ति सुरक्षाको विषयलाई लिएर सबभन्दा चुनौती ठुलो चुनौती भनेको यहाँ तपाईँको मानखोलादेखि लिएर तपाईँको बबई नदी तपाईँको भोलिगाउँ गएर त्यो बबई नदीसम्म लामो हाइवे पर्ने भएकोले दिन प्रतिदिन चाहिँ यो सवारी दुर्घटना अति सवारी दुर्घटना भइरहेको छ र यसको नियन्त्रणको लागि रोकथामको लागि हामीले नगरपालिका समस्त कार्य गरेर मैले 15 सिसिटिभी यो हाइवे विभिन्न ठाउँमा तपाईँको मानकोलादेखि लक्ष्मणासम्म महासागरसम्म 15 सिसिटिभी जडान गरेका छु र 2 हाम्रो इलाका परिकारलेको तर्फबाट गेटमा सिसिटिभी जडान गरेर मोनिटर गरेका छौँ। पहिला अलिकति अप्ठ्यारो थियो तपाईँको यो ट्राफिक सवारी दुर्घटना हुँदाखेरि सवारी दुर्घटना हिटेन रन गर्ने थियो त्यसपछि पट्टी नलाग्ने अहिले त्यसको अवस्था छैन। 15 सिसिटिभी 17 बिहोर लगाएर 17 सिसिटिभी जडान गरेर एउटा कन्ट्रोल रुम बनाएर हामी मोनिटर गरेर ट्राफिक सम्बन्धी नियन्त्रण त्यसरी गरिरहेछौँ र अर्को कुरो हाम्रो ट्राफिक प्रहरीलाई प्रत्येक दिन नियमित रूपमा तपाईँमा जस्तै हाम्रो यहाँ बाँसगढीको यो हाम्रो यो अफिसको इलाका परिकाले नदीको प्रहरी चेक पोइन्टमा टेक्निकल रूपमा चेकिङको व्यवस्था गरेका छौँ र अर्को तपाईँको यो लक्ष्मणामा पनि चेकिङ हुन्छ र अर्को कटनिया प्रहरी चौकी कटनियामा पनि ट्राफिक र हाम्रो संयुक्त गोष्ठी चेकिङ पनि हुन्छ र बेला बेलामा हामी यो जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग पनि समन्वय गरेर त्यहाँको संस्थामा आउनुभयो हामी 2-3 हामी फिगर चेकिङ पनि गरेको थियौँ।
0: सबभन्दा जोखिम भनेको अब यो सडक दुर्घटना सवारी दुर्घटना भन्ने कुरा गर्नुभयो मेन यो कारण चाहिँ के रहेछ यसरी दुर्घटना भइरहेको होइन बाटोघाटोको कुरा गर्दा चाहिँ के पाउनु भएको खास कारण चाहिँ यसको दुर्घटना हुनुको कारण
1: यसमा अब यस्तो छ सवारी साधनमा दिन प्रतिदिन बढिरहेछ सवारी साधनको संख्या बाटो चाहिँ साँगो पहिलाको कन्ट्याक्टमा भन्दा पनि अहिले चाहिँ सवारी साधन एकदम बढेको छ र ट्राफिक जाम हुने धेरै मात्रामा चाहिँ गाडीहरू हर्दर गर्ने हुनाले अलिकति अब बाटो साम्रो भएकोले त्यसरी चाहिँ दुर्घटना हुन गएको धेरैजना चाहिँ अब ट्राफिक नियमको पालना गर्नुहुन्न जस्तै ओभर स्पिडमा चलाइने अनि जुन ट्राफिक नियम पालना गर्नुपर्ने त्यो नियम पालना नगरिकन त्यसको उल्लङ्घन गरेर जस्तै हाई स्पिडमा साम्रो बाटोमा चौ बाटोमा रोकेर कम्तीमा हेरेर जानुपर्ने त्यो चौ बाटोमा चाहिँ स्पिड कम नगर्ने त्यस्तै त्यस्तै कारणले चाहिँ यो दुर्घटना निस्किन्छ।
0: हजुर, यसको लागि चाहिँ अब जुन भन्नुभयो नि ट्राफिक नियमको उल्लङ्घन भइरहेको घटना चाहिँ बढिरहेको छ भन्ने कुरा यसका लागि चाहिँ अब सचेतनाको कार्यक्रम प्रहरी प्रशासनले चाहिँ कस्तो
1: खालको तपाईँको स्कुलको विद्यार्थीहरू अनि ट्राफिक सम्बन्धी जनचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गऱ्यौँ र बेला बेलामा चाहिँ यो हाम्रो गुरुजीहरूलाई जो ड्राइभर हुन्छ ड्राइभिङ तिनीहरूलाई पनि बेला बेला ठाउँमा रोकेर ट्राफिकबाट चाहिँ त्यो जनचेतना सम्बन्धी
0: सचेतना कार्यक्रम अब यो चाडपर्वलाई चाहिँ सुरक्षा निकालेर गर्नु पनि हरेक दुर्घटनाको कुरा गर्नुभयो. नियन्त्रण परिचालनको लागि चाहिँ छुट्टै अब मोबाइलमा चाहिँ के के बस्ती भनेको छ नि, अब यो चाडपर्व लक्षित सुरक्षा त्यस्तो प्रभावकारी बनाउन चाहिँ के के रणनीतिहरू योजना बनाएर राख्नु भएको छ, कसरी चाहिँ परिचालनमा पहिलाको अवस्थामा
1: चाडपर्वमा नै भोलि चाहिँ मानवता सेवन गर्ने एक आपसमा चाहिँ वाद विवाद गरेर फैसला गराउने र चोरीको घटना पनि जस्तै अब यहाँको मान्छे घरै खाली गरेर कुनै ठाउँमा चाहिँ जाने चाडपर्व मनाउनलाई त्यो अवस्थामा चाहिँ चोरहरूले पनि चोरी गर्न सक्ने भएको हुनाले हामीले चाहिँ खबर सङ्कलन सिभिलमा खबर सङ्कलन गर्ने र 24 घण्टा तपाईँको मोबाइल एउटा मोबाइल हुन्छ गाडीमा, अर्को हामीले पिकेट ड्युटी राखेका छौँ यो किसान चौकमा र यात्रु सहायता कक्ष जुन हेल्प डेस्क छ त्यो पनि स्थापना गरेको छु र एउटा मोबाइल टोली चाहिँ हाम्रो स्ट्यान्ड बाई हुन्छ. कुनै किसिमको घटना हामी कहाँ आउने बित्तिकै मोबाइल गरी मोबिलाइज हुने गरी राखेको छ. र अर्को कुरो जस्तै अब धेरै एरिया ठुलो छ, जस्तै हजुरको चाहिँ 2 नम्बरमा राजा बेतनीतिर जानलाई पूर्ण घटना लाग्छ र अब हाम्रो यहाँबाट मात्रै नभएर तपाईँको परली चौकी लक्ष्मणा परली चौकी कटकमया र अस्ता परली पोस्ट कटौरा यति ठाउँबाट पनि अब त्यहाँका स्थानीय परली कर्मचारीहरूले मैले निर्देशन दिइसकेको छु र 24 घण्टा हाई अलर्टमा बस्नु चाडपर्वमा त्यस किसिमको घटना दुर्घटना हुन नदिनुको लागि चाहिँ परिचालन ठुलो भनेर निर्देशन पनि गरिसकेको छु.
0: अब यो यात्रु सहायता पछि स्थापना भन्ने कुरा पनि गर्नुभएको छ, जाँच गरेर कहाँनिर गर्नुभएको छ र कसरी त्यसलाई चाहिँ सहायता भइरहेको छ यात्रुहरूले?
1: हामीले यो हाम्रो किसान चोक बाँसरीको बजारको किसान चोकमा हेल्प डेस्क हामीले स्थापना गरेका छौँ. कुनै पनि यात्रुलाई पर्न गएको फेरि मर्का त्यहाँ आएर उहाँहरूले गुनासो गर्न सक्नुहुन्छ.
0: अब यहाँ यो क्षेत्रमा काम गर्नेहरूले चाहिँ मुख्य गरी यहाँका समुदाय यहाँका व्यापारी नगरपालिकासँग होइन यहाँको चाहिँ कस्तो पाउनुभयो, यहाँ चाहिँ काम गर्न चाहिँ सहजता हुन्छ नि होइन, यहाँको चाहिँ कस्तो भयो कस्तो भइरहेको छ?
1: मलाई अरू ठाउँबाट पनि यो ठाउँ एकदम सहज लाग्यो. यहाँ वातावरण पनि त्यति खासै अप्ठ्यारो त्यस्तो मलाई महसुस लागेन. तपाईँको यहाँ लगभग अधिकांश समुदाय चाहिँ चौधरी भएको हुनाले म पनि यहाँको चौधरी भएको हुनाले उहाँहरूलाई त्यो बेलामा आफै जसै कुनै ठाउँमा कसैलाई नेपाली खासै राम्ररी बोल्न आउँदैन तर हाम्रो चौधरी भाषामा मैले चाहिँ उहाँहरूसँग चौधरी भाषामा पनि डिल गरेर बोलेर त्यो काम गर्न एकदम सजिलो भयो मलाई. जस्तै अरू ठाउँमा अरू ठाउँमा त्यस्तै किसिमको अलिकति नियम खोज्ने सानो कुरोलाई दिने अनि राजनीतिकरण नियम गर्ने यहाँ मैले चाहिँ त्यस्तो कुनै पनि घटना अथवा कसै कुनै चाहिँ पीडितलाई उजुरी गरेपछि त्यो पीडक जुन छ पीडकलाई जगाउनलाई चाहिँ यो राजनीतिक दलले संरक्षण गर्ने त्यस्तो किसिमको पाइएन. यहाँ उसले चाहिँ अपराध गरेको छ कारवाही हुनुपर्छ भनेपछि कारवाही हुनुपर्छ. उहाँहरूले अहिलेसम्म मलाई चाहिँ कुनै पनि राजनीतिक दलले त्यसै किसिमको जवाब दिनु भएन. मलाई एकदम सजिलो हो काम गर्न अरू ठाउँको तुलनामा यो ठाउँ.
0: अब यहाँले पनि भनिसक्नु पर्छ यहाँ चाहिँ अब थालु भावल जनसङ्ख्या रहेको यो ठाउँ अनि आफू पनि जब गरी थालु हुँदा चाहिँ पहिले थालुहरूले आफ्नो आफ्नो मान्छे आफै भएपछि अनि यसले चाहिँ मेरो कुरा सुन्छ कि आफूले पनि केही समस्याबाट पनि ढुक्कले होइन आफ्नो समस्या तय गर्न अथवा त्यो खालको उजुरी दिएर चाहिँ यहाँले के पाउनुभयो त्यो ढुक्क अहिले त हुन्छ नि स्थितिलाई के भन्यो कि भने जस्तो केही पाउनुभयो चाहिँ फरक होइन थालुहरू पनि आउने पर्छ यसरी चाहिँ कुरा राख्नुपर्छ प्रशासनले आफ्नो समस्या तय गर्नुपर्छ भन्ने के लाग्यो यहाँले चाहिँ
1: पक्कै पनि जस्तै अब थारू चौधरी भाषामा कुनै पनि प्रहरी अफिसमा कुनै पनि सरकारी कार्यालयमा गएर प्रत्यक्ष चाहिँ आफ्नै भाषामा कुरा गर्न पाउनु भनेको अलिकति अप्ठ्यारो हुँदै जस्तो अलिकति म चाहिँ सुरु सुरुमा निवेदन दिन आउनुहुन्थेन. जब थाहा पाउनुभयो मलाई आफ्नै भाषामा कुराकानी गर्न सुन्छ भनेपछि प्रत्येक दिन तपाईँको जिल्लाको प्रधान कार्यालयमा तिन चारवटा छलफल त्यस्तै किसिमको ठाडो उजुरले हेरेका छन्।
0: सरकारले एउटा कोषमा होइन अरू अरू यहाँले अब जुन खालको सङ्घर्ष यहाँसम्म आइपुग्दा होइन थारूहरू पनि आउनुपर्छ भन्ने अब यहाँ एउटा जुन कोषमा हुन्छ नि थारूहरूलाई अब धेरै काम गर्नमा त्यसमा चाहिँ यहाँले चाहिँ के लाग्छ एउटा प्रोत्साहन होस् भन्ने किसिमले आउनुपर्छ भन्ने कतिको यहाँसम्म आइपुग्न चाहिँ कतिको चुनौतीहरू जान छन् के भयो यहाँ
1: मानव भएपछि समस्या चुनौतीहरू धेरै छन्। अब यो जात जाति भन्दा पनि सबभन्दा पहिला त जुनसुकै जातको भए पनि आफू चाहिँ सक्षम हुनुभएको छ, त्यही अनुसार कसरी मिहिनेत गर्न सक्नुपर्छ, कुनै पनि काम सफल त्यत्तिकै हुँदैन, मिहिनेत गर्नुपर्छ, सबैले चाहिँ मिहिनेत गर्नै पर्छ कुनै पनि ठाउँमा पुग्नको लागि। मैले पनि धेरै सङ्घर्ष गरेको छु यो ठाउँ पुग्न।
0: अब चाडपर्वलाई चाहिँ अब यहाँले भन्नुभयो चोरी पात्रता अब अपराधिक गतिविधिहरूलाई चाहिँ नियन्त्रण गर्न यहाँले जुन खालको सुरक्षा परिचालन गर्ने कुरा त गरिसक्नुभयो, के पाउनु त्यसको अवस्था चाहिँ के रह के थाहा यो ठाउँमा चाहिँ कस्तो अवस्था छ त्यस्तो चोरी गतिविधिकै कुरा गरिरहँदा पनि अब त्यसको संवेदनशील ठाउँ हुन्छ नि एउटा चाहिँ यो ठाउँमा चाहिँ त्यस्तो घटना
1: अब खास यो चोरीमा के हो भनेपछि यहाँ स्थानीय भन्दा पनि बाहिरको मान्छे अहिले इन्डियन नागरिकहरू प्राय जसो इन्डियन नागरिकहरू बाहिर चाहिँ यो एरियामा नचिन्ने अर्को चाहिँ अर्को मान्छेले नचिनोस् भने त्यस्तो मान्छेले आएर भेटिङ गर्ने र अर्को सबभन्दा ठुलो समस्या भनेको यो हजुरको लागु औषधले लागु औषधमा चाहिँ लट बसेपछि तिनीहरूसँग आफूसँग पैसा नहुने पैसा नभएपछि गाने घरको वायरिङ तार नलका मोटर जे पाए त्यो उठाएर लग्ने त्यस्तो किसिमको समस्या हो। अनि मैले यो लागु औषध आएदेखि लागु औषध नियन्त्रणको लागि कम्ती 40-50 जनालाई मैले मुद्दा चलाएँ। अहिलेसम्म हेर्दाखेरि 142 ग्राम 820 मिलिग्राम सम्भव चाहिँ हामीले यो लागु औषध प्रमसुगर बरामद गरेको छौँ र अग्रिम हामीले 15 केजी 340 ग्रामसम्म चाहिँ बरामद गरेर हामीले मुद्दा पनि चलाएको छौँ। र अब यो चोरीको घटनामा के हो भनेपछि अहिलेको धेरै ठाउँमा चोरी भयो, यो चोरी हुँदाखेरि एक दुई ठाउँमा मैले पक्राउ गरेर जस्तै यो लसुनाको एरियामा यो माछाघरको एरियामा चोरी भएको थियो, पङ्गाले पनि मुद्दा चलायो, हामीले यहाँबाट पनि मुद्दा चलायो र दुई चारजनालाई चाहिँ चोरलाई समातेर मुद्दा चलाउँदाखेरि चोरीको घटना चाहिँ कम भएको छ। यो बजारमा त तपाईँको भनेकै छैन, राजधानी बजारमा अहिलेसम्म मैले चोरी भएको घटना सुनेकै छैन। चोरी हुने भनेको एकान्त ठाउँमा जस्तै त्यो ठाउँमा मान्छेको पहुँच कम भएन भने त्यो ठाउँमा सुनसान भएको त्यस्तो ठाउँमा चोरी भएको देखियो।
0: हाम्रो चाहिँ जुन क्षेत्रमा बास गरे यहाँको क्षेत्रफल जुन एरियामा चाहिँ त्यस्तो ठाउँ अब पदार्थ त्यस्तो सेवनै गर्ने खालको त्यस्तो घरको जुन सडकमा घरमा नगरिदिने नेताहरू पनि भइरहेको छ नि। अब बास गरेमा चाहिँ गङ्गाको पदार्थ टाढो औषधको चाहिँ बिक्री भयो भन्ने कुरा आइरहँदा सर्वित भइरहँदा हामीले कसरी हेरिराख्नु भएको छ त्यसको लागि चाहिँ नियन्त्रणको लागि प्रयासकारी
1: समुदायले जबसम्म साथ दिँदैन तबसम्म चाहिँ हामी सफल हुन सक्दैनौँ। तपाईँको मैले अलिकति यो लागु औषध दुर्व्यसनीको पर्नुको कारण मैले गार्जियन अलिकति सचेत नभएको जस्तो लाग्छ कि जो चाहिँ आफ्नो छोरो कति बजे घरबाट निस्क्यो, कुन कुन ठाउँमा गइरहेको छ, त्यसको साथी सङ्गतिहरू के हो, त्यसलाई चाहिँ पत्ता लगाएर अलिकति आफ्नो छोरोप्रति निगरानी गरेर त्यसले चाहिँ अलिकति सही ट्र्याकमा ल्याउने प्रयास गरेको भए यस्तो अवस्था हुन्थेन। तपाईँको राति 12 बजेसम्म युवाहरू बाहिर चाहिँ बस्ने अनि लाग्नु पर्दा सेवन गर्ने, अनि मेरो कम्तीमा घर गएपछि त उसको गार्जेनले डाक्नु पऱ्यो नि त, भन्नु पऱ्यो नि त, औषध भएको छ. तपाईँको यो लागु औषध प्रायः सुरुमा यो आउँदाखेरि लखना, यो लखना चोक छ लखनाभन्दा वार्ड नम्बर 3 पर्छ, त्यो ठाउँमा एकदम बिग्रिगी थियो. त्यहाँबाट मैले 4-5 जना 9-10 जनाले मुखा चलाएपछि त्यो ठाउँमा अलिक कन्ट्रोल भयो. त्यो ठाउँबाट चाहिँ भएपछि तपाईँको यो लक्ष्मणको एरियामा, लक्ष्मणको एरियामा पनि मैले धेरै मुखा चलाएँ. अहिले लक्ष्मणको पनि कन्ट्रोल भएको छ. त्यो बजारमा चाहिँ यो पाँचगढी बजारमा, यो बजारमा अलिकति यो क्याम्पस यो नगर अस्पताल सहित बनिरहेको छ. त्यो ठाउँमा त्यो ठाउँमा मैले दुई तिनचोटि सरकार चेकिङ पठाएको थिएँ. त्यो ठाउँमा एकदमै कागज त्यो लागु औषध सेवन गरेको त्यो बेरीको कागजहरू पुस्ताहरू त्यो भेटाएको थियो र मान्छे चाहिँ भेला परेन.
0: यो चाहिँ अहिलेसम्म यहाँ आइसकेपछि लागु पदार्थको सेवन गर्ने अथवा यससँग सम्बन्धित मान्छेहरूले चाहिँ कतिजनाले चाहिँ यहाँले मुद्दा चलाउने थियो र यो चाहिँ हाम्रो बसेरीमा चाहिँ मुद्दा त्यस्तो खालको चाहिँ उजुरी परेको छ यो यस सम्बन्धी चाहिँ.
1: अब हेर्नुहोस् न, यो लागु औषधमा अब उसमा चाहिँ पिरिट हुन्छ, पिरिटले चाहिँ देखिन्छ र विजनको कुरो यसमा चाहिँ पिरिट हुँदैन. ऊ आफै सेवन गरेर आउँछ, ऊ आफै पिरिट हुन्छ. प्रहरीले प्रतिवेदनबाट मुद्दा चलाउनु पर्ने हुन्छ. किनभने अरूले उजुरी गर्दैन, अरूले यसलाई सुराग दिने हो, यो ठाउँमा यस्तो भइरहेछ. तर लिखित उजुरी त दिँदैन. लिखित अब प्रहरीले आफै चाहिँ उजुरी कर्ता भनेर प्रतिवेदन गरेर त्यसरी चाहिँ मुद्दा चलाउनु पर्ने हुन्छ. र म आएदेखि अहिलेसम्म लगभग 40 जना पुरुष र 3 जना महिलालाई मुद्दा चलाइसकेको छु. यो
0: भएको छ. हजुर, मैले यहाँले भन्नुभयो नि अब यस्ता घटनालाई चाहिँ न्यूनीकरण गर्न अथवा यहाँलाई चाहिँ काम गरिरहँदा पनि अब एउटा नीति नियम पनि होला होइन, नीति नियममा गएर पनि मुद्दा चलाउनु पर्ने, त्यसको चाहिँ कार्यान्वयन गर्नुपर्ने हुन्छ. यहाँले चाहिँ यो नियमका कुरा गरिरहँदा चाहिँ के भइदिएको भए अहिले सहज जस्तो लाग्छ. यो कार्यान्वयन गरिरहँदा पनि अब पीडितको पक्ष छ र आफै त्यो गरिरहेको छ होइन, त्यो
1: अब यो नियन्त्रणको लागि यो लागु औषध जुन दुर्बेसनीहरूको नियन्त्रणको लागि मैले सुरुदेखि आएदेखि नै नगरपालिकासँग सहकार्य गरेर विभिन्न स्कुलमा तपाईँहरूको यो एसओएसबाट चाहिँ समन्वय गरेर बालकहरूलाई समेत गार्जेनहरूलाई समेत यो लागु औषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको
0: थिएँ.
1: त्यसबाट पनि अब अलिअलि धेरै त नभनौँ, प्रपरै चाहिँ अब उसँग नियन्त्रणमा सहयोग मिलेको होला. र जबसम्म यो तपाईँको मेन गार्जियनले यदि कन्ट्रोल गरेन भने यो चाहिँ अलिकति गाह्रो हुन्छ, नियन्त्रण गर्न गाह्रो हुन्छ. नगरपालिकाले चाहिँ गर्नुभएको जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थियौँ.
0: अब यो सुरक्षाको हिसाबले पालिकाले कुनै पनि कुनै स्थानीयताहरूले नगर प्रहरी भनेर पनि आफूले जुन खालको हायर गर्नुभएको छ नि, जस्तो तपाईँको कुरा बाह्र बजेको थापाबाट चाहिँ नगर प्रहरीले नै आफूले राखेको छ. त्यसले चाहिँ नगर प्रहरी यहाँ बस्करीमा पनि भइदिएको भने यहाँलाई थप सहज चाहिँ के हुन्थ्यो जस्तो लाग्छ? उनीहरू र नगर प्रहरी र सैनिक नगर प्रहरीको
1: पक्कै पनि नगरपालिकामा यदि नगर प्रहरी भइदिएको भए तपाईँको हामीलाई पनि अलिकति सहयोग मिल्छ. जस्तै अब तपाईँको बजार व्यवस्थापनदेखि लिएर बजार व्यवस्थापनदेखि लिएर अन्य अन्य काममा पनि सहजता चाहिँ हुन्थ्यो.
0: हजुर, यो नगर अब त्यही पछि यहाँहरूको वार्षिक आत्महत्याको घटना पनि बढिरहेको छ। के लाग्छ यहाँ चाहिँ के घटना चाहिँ यस्तो आत्महत्या

Gracias.

0: しようと思います。勝手ないのかな。
1: キーワードですか？

0: Anxiety Stumpies.
1: Yeah.

0: स्थापन गर्दा साइट हानिकारक हुने होला उहाँले यदि सफल प्रचारहरू गर्छ उनको लघु उपचार केन्द्रमा जाँदै
1: विश्वास लगाउन सही जानकारी पाइलाको लघु उपचार केन्द्र कहाँबाटै आधिकारिक आवश्यक जानकारी लिन सकिन्छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल डब्ल्यूडब्ल्यूएफ नेपालका साथै यति कोरियाना स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँग सहकारीमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्र साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर

तर दुधको मूल्य पाउनु पर्यो नि।

0: सम्बन्ध तथा माटो परीक्षणको सुविधा पनि छ।
1: किसानले साँच्चै धेरै सुविधा रहेको छ।
0: म त दुध बेच्ने हो भने सम्झनु सारा डेरी एन्ड फिड सप्लिमेन्ट।

0: हुन्छ अनि पशुको दाना माछाको दाना औषधि धान चोकर विषादी बिउ बिजन मर्खा तथा कृषिका समेत उपलब्ध छ।
1: हाम्रो गाई पशु बिरामी भयो भने नि
0: सुन्नुहोस् न दाई, तपाईँको पशु बिरामी भयो भने

Thank you.

から、渡辺チャーリーが支持者たちに推薦者、から、渡辺パウダー・シーフ・カイス・アンチュエフ・ペナリース。

Christ and Sunday.

money down

Eve.

Thank you.

Okay.

ಜಾಸ್ತಿ ಕ್ಲೀನ್ ಮಾಡಿ ಒಳ್ಳೆಯ ಯಾವ ಯಾವ ಕೈಯ್ಯ ಹಾಕಿದಾಗ

de aquela pandemia que acumulada.

在家里面，他

Gracias.

Thank you.

Thank you.

तब चल किसे देख के आ रहा है बोले

अनि हामी बिस्तारै कुरा गर्दै हाम्रो लागि

ಸರಿ ಮಹಾತ್ಮ ಹೇಳ್ತೀನಿ ದುಡ್ಡು ಮುಂದೆ ಪೈರಿ ಪೈನ

नेपाल भारत जन्मना आकांक्षी सोनी सिन्हा नेपाली वर्ग तथा
उस दिन हर दिन करीब 10,000 नेपाली सूर्य सूर्य घुम्के अलग इलाका अधिकारीले जमघाटा बिटमा कार्यालयका प्रमुख प्रवीण निरीक्षक राजन प्रसाद भट्टराईका अनुसार गएको 5,000 नेपाली घुम्न सर्वको आएको संख्या भएर करिब 10,000 पुगेबाट आज करिब 6 दिन मध्येमा 60,000 सिक्याएर नेपाली स्वदेश घुम्नबाट भारतका सीमामा काम गरेर गैला 13,000 टोली सहित घुम्न गएको सहायता कक्ष स्थापना गरिएको

दुईजना पक्राउ नेपालमा फेरि प्रस्ताव मनसुन भएको यसको 13 प्रस्तावित अनुच्छेद सुनवाई निटल अनुमोदन गरे निर्देश गर्दा भए प्राप्ति आज बिहान 7 बजे नेपाल

0: किती किती हुन्छ अनि पशुको दाना माछाको दाना औषधि प्राण चोकर विषादी बिउ बिजन मर्खा तथा कृषि औजार समेत उपलब्ध छ।
1: हाम्रो गाई पनि सिक्खेर भयो भने नि
0: सुन्नुहोस् न दाई,

0: वातावरणमा गम्भीर असर पुर्याउँछ। विषाक्त भएको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ। हो नि, रासायनिक विषाक्त प्रयोग गर्ने र प्रयोग गरेको फसल तरकारी खानेलाई रिङटा गर्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: सुन्नुहोस्
0: है, रासायनिक विषादीको साथमा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यस्ता धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।

ఆసక్తి కదా, ఇది నాకు హాస్య.

0: ಜಾಸ್ತಿ ಕೌಶಲ್ಯಾನು
1: ಸಾಕ್ಷಿ ಸಾಕ್ಷಿ ಪುತ್ರ ಮನೆ ಪತ್ರ

Thank you.

Cada mes

नेपाली राजनैतिक दलका नेता तथा सांसदहरू बारम्बार विवादमा पर्नुको मुख्य कारण गैर जिम्मेवार अभिव्यक्ति, सत्ता केन्द्रित राजनीति, स्वार्थको द्वन्द र जन अपेक्षा अनुसार काम

0: समझे पछि उहाँको नाम समिति बैठकले अस्वीकृत गरेको हो। अरू प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा समितिले निर्णय गर्नेछ। संसदीय समितिको आज छलफलमा सांसदहरूले प्रस्तावित राजदूतहरूको आचरण शैली र योजनाका विषयमा प्रश्न सोधेका थिए।
1: त्यहाँ बस्दा किन्नुभयो त्यसरी कम्पनी खोल्नुभयो व्यवसाय गर्नुभयो सबै कुरा हो त्यहाँ ध्यान दिइसकेपछि त्यो सबै छ सबै छ अनि मैले त्यही त्यसको चाहिँ राजनीति भइराखेर हाम्रो नेपालको प्रतिनिधित्व गर्न सक्नुहुन्छ तपाईँ हो अर्को चाहिँ कार्यदलमा मात्र राख्नु हो मैले बुझ्नु भन्नुहोस् कि तपाईँ नेपालको राजनीति भएपछि तपाईँको छोरा छोरी श्रीमती चापिस भएपछि त्यसको चाहिँ तपाईँको भविष्यले सरकारले एग्रिमेन्ट दिएन भनेपछि जतिले दिनु पनि राम्रो राम्रो एउटा श्रीमतीले आसाममा कर्मचारी भएको कारणले उहाँको एग्रिमेन्ट आए
2: संविधानको प्रावधान अनुसार
0: यही असोज दुई गते बसेको मन्त्री परिषदको बैठकले तिर देशका लागि राजदूत सिफारिस गरेको थियो। भारतका लागि डाक्टर मिस्टर नाथ पाण्डे, चीनका लागि डाक्टर कर्णन राज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर चन्द्र बहादुर राणा, जर्मनीका लागि सन्त जोसे

प्रभावित अन्नलाई चाहिँ जसलाई सङ्कटग्रस्त घोषणा गरिएको थियो त्यो मतिसँग धेरै प्रभावित र स्वाद उहाँको स्थानीय तहको चाहिँ सङ्घको सहकार्यमा समन्वयमा विभिन्न सङ्घ संस्थाहरूले तत्कालीन राहत त्यस्तै जीविकोपार्जन तथा राहत त्यस्तै गरेर वस्तु सहायता इत्यादि प्रदान सुरुदेखि नै भइराखेको अवस्था छ। तर यसै किसिमको चाहिँ रसुवाडमा कुनै धार्मिकले गएर स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम सङ्घको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4,100

₹72 अर्ब 72 करोड़ भन्दा बढी बजेट सिफारिस गरेको छ। विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 वटा योजना अघि सार्दै अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि सिफारिस गरिएको हो। प्रस्तावित बजेट मध्ये सडक पुल खानेपानी सिंचाई तथा जलस्रोत क्षेत्रको पुनर्निर्माणमा

पर्व रूपै हाममा परिएको छ। दशैं तिहार मनाउन काठमाडौँ उपत्यका छोटे र घर फर्कने यात्रुको संख्या 1,87,000 रहेको छ। अध्ययन रोजगारी तथा पेसा व्यवसायका लागि राजधानीमा रहेका मानिसहरू

तरिको छ। मुख्यमन्त्री संविधानका क्रममा नेपाल उत्तर वाणिज्य संकुचित प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बढाउन

गर्नुपर्ने बताउनु भएको छ। सरकारले 2000 भन्दा बढी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालू आर्थिक वर्षमा 6 अर्ब 74 करोड रुपियाँ खर्च गर्ने भएको छ।

अभिलेखित सब क्लब गरिएको छ। यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ। पार्टी पूर्वानुमान महाशाखाले आजदेखि मनसुन बाहिरिएसँगै मनसुनी वर्षाका कारण सृजना हुने बाढी तथा आकस्मिक

भएकाले जोखिम देखेको खण्डमा त

people's

0: చైర్మన్ నాకు మెడికల్ సొసైటీ కు రాజధానిగా రాష్ట్ర జిల్లా ద్వారా సన్నిహిత జారీ సామాజిక సాముదాయిక సూచన నెట్వర్క్ సిఐఎన్ తపై సాముదాయిక సూచన నెట్వర్క్ సిఐఎన్ కార్యక్రమాలకు సాధారణ किसानदेखि सांसद र मन्त्रीसँगले बाधक आतंक र नियन्त्रणका बारेमा विभिन्न विचार राख्दै आएका छन्। बाधकले किसानलाई दुःख दिने अवस्था कसरी आयो र समाधानका लागि सरकारवालाको भूमिकाका बारेमा पानी शास्त्री डाक्टर मुकेश शाह विशेषज्ञ साथी दीपक आचार्यले कुराकानी गर्नुभएको छ।
1: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नमानेको रातो बाँदर दुम्सी बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो हो भनेदेखि संरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ गैंडा हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई। तर सबैले आरक्षणको एक रूप भयो मान्छे सरकेन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुख र अमूर्त कुरा गर्न थाले।
0: यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द्व बढिरहेको छ होइन अब कम गर्नको लागि एउटा त नीति कानुनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई खोलिदिनु पर्यो के गरिदिनु पर्यो। अब अहिले तिन तहको सरकार छ उहाँले के गरिदियो भने राम्रो हुन्छ।
1: स्थानीय तहबाट नोक्सानीको तहितिका एकदम ठिक पद्धति चाहिन्छ। जति नोक्सानी भएको त्यसको आँकडा स्थानीय सरकारले राख्ने उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने तीनबाट क्षतिपूर्ति दिने होइन भने प्रादेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रूपहरूमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा। अनि दोस्रो चाहिँ

0: tutti quelli che in forza che si sono salutare le sono sono noi quella sono di istanti sardali questo baglio da chissà a marinza volevo che cosa lo vede non lo voglio stare che sti pomerano tu mai inizia la mia colcando le manci non mi chiedo per di fare poco chi lo vede istanti sardali sono le luma ora istanti sono le luma e la cura malina e l'inoxia mi pare ma a casa e di come mi sento la sua più uomini raccattano tutta la ilone volevo che cosa lo vede sono le talonza
1: अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा होइन तपाईँले जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन् कति लगाउँछ के छ
0: पहिला धेरै विज्ञ भयो भने चाहिँ केही होला कि त्यसबाट केही नोक्सान होला अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ विज्ञता हासिल गरेर आफ्नै मुठमा राख्नको लागि हतरपत्त कुनै पदमा राखेर बसिरहेको थन्किरहेको भनेर जस्तै काम तिमी चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमालयती भएर अझैको चलन चल्तीको भाषामा भन्ने पनि झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ नत्र काम पाइँदैन मेरो त खालि योगदान गर्ने देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको तर कुनै काम लागेन कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिले लागू गरेन पत्ती सम्बन्धी उत्पादनमा बढी पारदर्शी आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हो तर त्यो पनि सरकार सोझे खोज्दैन उसका दूतहरू मार्फत के गरेर सकिन्छ भनेर सरकार फोनबाट सोधेर समाधानको एकदम तिरस्मी आकर्षक चाहिँ उपाय सोध्छन्
2: सेवाद्वारा

Thank you.

estructura media.

0: सिमालाई सोच्नु कि राष्ट्रिय जाने बाटो तर खै के गर्ने दुधको मूल्य कहिले पाइन्छ तपाईँले
1: दुध केटीमा लगेको 15 दिनमै दुधको पैसा पाइरहनुहुन्छ
0: क्या
1: त्यति मात्रै कहाँ होला भाइ किसानका लागि चाहिने धेरै सेवा एउटै ठाउँमा पहिलो कुरा त दुध सञ्चालन गरेर उत्कृष्ट मूल्य प्रदान गर्ने 15 दिनमै दुधको पैसा भुक्तानी हुने दुध पनिर दही क्रिम छुर्पी आइसक्रिम खुवा लगायतका दुध चाहिने सामग्री बिक्री हुन्छ अनि पशुको दाना माछाको दाना औषधि कान चक्कर विद्यार्थी बिउ बिजन मर्खा तथा कृषि औजार समेत उपलब्ध छ
0: सुन्नुहोस्
1: न भाइ तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुका साथै प्राथमिक सल्लाह पनि दिइन्छ अनि पशुको थाप्नाले बिमार

पशुपन्छीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि

Thank you.

युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा भएको अर्को ठूलो आक्रमणका कारण 6 लाख मानिस विदेश

अष्टकर्म दयाकारणी हुन्छ र हुँदैन भन्ने प्रश्न उठाए। अभियोजनकर्ताहरूले पाइपलाइन जस्ता सर्व साधारणका पूर्वाधार नष्ट गर्नु युद्ध अपराध थालिन सक्ने जिकिर गरेका छन्। साउदी अरबको प्रमुख तेल कम्पनी अरामकोको धारा स्थित मुख्यालयमा मङ्गलबार राति ठुलो क्षति भएको बताइएको छ। साउदी अरबलाई निरन्तर निशाना बनाइरहेका

को ठूलो भागसम्म वायु प्रदूषण फैलिएको घटनासँग त्यसको सम्बन्ध रहेको उनीहरूको भनाइ छ। यसले गर्दा राष्ट्रपति प्रभु सुनिन्थ्यो दैनिक निर्माण थप साधन सोच परिचालन गर्न

0: क्षेत्रीय प्रविधि तथा आर्थिक सहायता लगी बंगालको खाड़ीको प्रयास बिम्स्टेक सम्मेलनमा सहभागिता गर्ने क्रममा भारतका गृहमन्त्री सुषमा गुरुङले दिल्लीमा हिजो आज त्यहाँका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका छन्। सम्मेलनको क्षेत्रमा गृहमन्त्री अमित शाहसँग भएको द्विपक्षीय वार्ता मुख्य रूपमा सीमा सुरक्षा मामिलामा केन्द्रित भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विदेश मन्त्री एस जयशंकरसँग भने गुरु नेपाल फर्कने क्रममा दिल्ली विमानस्थलमा संयोगवश संक्षिप्त भेट मात्र भएको बताइएको छ। ती भेटहरूमा निकट भविष्यमा हुने भनेको प्रधानमन्त्री नरेन्द्र शाहको भारत भ्रमण बारे पनि कुरा भएको बताइएको छ। यसै विषयमा केही अघि हामीले दिल्ली स्थित धन्यवाद नेपाली राजदूत सुरेन्द्र थापालाई सम्पर्क गरी सुरुमा उनलाई विस्तृत वार्ता भएको भनिएको भारतीय समकक्षी अमित शाहसँग के के कुरा भए भनिसकेका छौँ।
1: राष्ट्रहरूको सुरक्षा भएर अर्को देशमा पनि स्टोर भएको छ।

Thank you.

त्यसबारे चाहिँ के कुरा भने

0: पनि यसमा हामीले दिने सन्देशको भित्रपट्टिको विषयवस्तु भोलिको खेतारी भन्दा के फरक छ कि हामीले सम्बन्ध बारी मात्रै आउँदैछ भनेर पठाएको थियौँ.
1: अलिकति फरक चाहिँ हामीले गरेका थियौँ कतिवटा एसएमएसमा हामीले अर्को सूचना समाज सुरक्षित र अग्रिम स्थानमा गएर तर भनेर अनुरोध गरेका थियौँ. मेडिकल एजुकेसनमा त्यो तिनवटा इक्विसहरूमा पानी आयो, पहिला अलिसम्म पानी आयो, मानिसहरू अलि सधैँ गराउने किसिमबाट टुवाली देखिन्छ, त्यसै क्षतिले चाहिएको थिएन. दोस्रो पानी पनि ठुलो आयो, तेस्रो पानीहरू करिब दुई दुई एक घन्टाको अन्तरालमा तिनवटा पानीहरू आएको छ. अब त्यो उहाँहरूमा के कारण थियो भने चाहिँ त्यहाँनिर हुन्छ हामी
2: केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद चौधरी सचिव अथवा हामीले भोटेको सेतेश्वरी नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम गर्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बिबिसी हातेबाट सुरु गरेका छौँ. बिबिसी हातेबाटले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल 1 वटा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ. नेपालबाट यो वर्षको मनसुन 119 औं दिनमा आज बुधबारबाट बाहिरिएको मौसम अधिकारीहरूले बताएका छन्. जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सर्व मितिभन्दा

राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात आक्रमण गर्दा पनि संयुक्त राष्ट्रहरूबाट

Si te cambias, estaré bien. Pero ya que no.

हुन्छ त्यसको घटना चाहिँ के हुन्छ कसैले पार्टीमा पारिकाहरूलाई काम तलबेर लग्यो भने त्यो कानुनी कारवाही हुन्छ र स्थानीय बाल अधिकार समितिको सिफारिसमा प्रचलित कानुन अनुसार चाहिँ हामीले अस्थायी समयको व्यवस्था गर्ने वैकल्पिक हेरचाहको व्यवस्था गर्ने कानुनी व्यवस्था भएको हुँदा कसैले प्रतिनिधित्व रूपमा चाहिँ त्यस्ता प्रावधानिकहरूको पालन गर्नु शिष्य दीक्षाको नाममा आफ्नो खुसी या आफूले चाहे अनुसार कसैले पनि त्यस्ता प्रावधानिकलाई चाहिँ लानु सक्ने अवस्था पर्दैन र लग्यो भने उहाँलाई कारवाही हुन्छ र त्योभन्दा कानुन प्रक्रिया अनुसार चाहिँ संरक्षण भनेर

0: సంస్థలతో ఉన్న
1: సహాయం గరేర్ అవసరం

0: लागूनी हामीले पाल्ने गर्नु पाल्नु पर्छ, शिक्षा दिशा दिनुपर्छ, ठिकानामा अवस्था के छ भने बाबुआमा वृद्धि नभएर पनि घर छैन, ठाउँ छैन, गाउँ छैन, विद्यालय छैन भने त्यस्ता नानीहरूलाई चाहिँ हामीले पहिले नै हेरेर व्यवस्था गर्नु पर्नुपर्छ। सर्वोत्तम विद्युत हिसाबले चाहिँ हामीले पाल्नेको क्षण व्यवस्था गर्छौँ।
1: राष्ट्रिय
0: बाल अधिकार परिषदका सूचना अधिकारी

0: पाउँछन्। प्रसूति तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा साता र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ। सुखमय जीवन।

ಶಕ್ತಿ ಚಂದನಿ

0: सक्नुभयो। आजको लाइफस्टाइलको छलफल सुरु गरौँ न त। आज हामी पहिलो जागरूकताको लक्षणहरूको बारेमा टिकेको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी नसक्ने, जमिन भोकको फुल्ने, धाँदा पाक्ने वा कहिले फाटेको छ भने धाँदा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त अब पहिलो ईश्वरको लीला सम्झेको त सचेत भएर पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन हुने बाटो चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका कोणहरू फल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाए के भन्नु, बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेको कहाँ हुन्छ, पहिलो जाने सङ्केत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनमोल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: उहाँले भनेको कुरा सही हो, ज्यान बाँचेको छ, ज्यान नभए किन

एकासी चार शून्य शून्य दुई सय एघार अन्ठानब्बे चार एकासी चौरासी दुई सय छ र

0: మాట్లాడతారు.
1: రేడియో గృహ ద్వారా సంగీత సందేశం.